0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: ए बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो, दुआ को हकीर समझते हो, हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है। ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते, अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। समीन, आज की दुआ उन मोमिनों की दुआ है जो अंबिया अलैहिस्सलाम के साथी थे। वो सख्त से सख्त हालात में भी कमजोर नहीं पड़े, न थके और न हिम्मत हारे। उनके दिलों में सब्र और यकीन की रोशनी थी, और जब वो आजमाइशों के बीच में थे तो उन्होंने अल्लाह से ये दुआ की, रब्बना अग़फिर लना ज़ुनूबना व इस्राफना फी अम्रिना व थब्बित अक़दामना وانصرنا على القوم الكافرين ربنا اغفر لنا ذنوبنا کہ رب ہماری تمام تر لغزشیں معاف فرما دیں واسرافنا في امرنا یعنی ہماری زیادتیاں بھی بخش دے وثبت اقدامنا یہ ثبات قدم کی دعا کی گئی کہ میدان جنگ میں بھی ہمارے دل قائم رہیں شکوک و شبہات اور خواہشات کے سامنے بھی ہم نہ لڑکھڑائیں اور آخر میں انہوں نے کہا وَانْصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ یعنی ہے اللہ ہمیں کافر قوم پر فتح عطا فرما۔ سامین، مشکل حالات اور زندگی کی کڑی آزمائشوں میں یہ دعا پڑھنی چاہیے۔ مزید، ہر انسان کسی نہ کسی حد تک زیادتی کرتا ہے، اس لیے بار بار اس دعا کو دہرائیے۔ پیارے دوستوں، آج کی دعا ہمیں یاد دلاتی ہے کہ مشکل وقت میں اصل سہارا صرف اللہ ہے۔ گناہوں کی معافی، دلوں کا سکون، دشمنوں پر غلبہ، یہ سب اسی رب کے ہاتھ میں ہیں۔ آئیے ہم سب مل کر اپنے رب کی بارگاہ میں یہ دعا مانگے، ربنا اغفر لنا ذنوبنا واسرافنا فی امرنا وثبت اقدامنا وانصرنا على القوم الكافرين۔ تو یہ تھی ہماری آج کی پہلی دعا۔

0: कहता है, अरे अल्लाह तो मेरे लिए आसानी चाहते हैं ना, कोई फिक्र नहीं, यकीन रखना अल्लाह तुम्हें कभी अकेला नहीं छोड़ेंगे। हाँ जी बच्चों, सुन रहे हो ना मुझे, तो चलो जरा चंद लम्हों के लिए हर चीज भूल जाओ, बस दिल को सुनो। इस्लाम का दीन हमें जो है ना कोई सख्ती के लिए नहीं आया कि तुम्हें हमारी तरफ मसाइब और मुश्किलात वगैरह अपने साथ लेकर नहीं आया, ये तो हमें सहारा देने के लिए आया है, हल लेकर आया है ना इस्लाम। अल्लाह ताला ने अपने हुक्म ऐसे बनाए हैं जो हमारे लिए भारी ना हो और हमें थका ना दें। देखिए नमाज की बात ही अगर कहें तो पहले कितने औकात की नमाज आई थी, 50, फिर आहिस्ता कम करते करते करते करते अब सिर्फ 5 वक्त की नमाजें, सिर्फ और सिर्फ 5 वक्त की नमाजें। तो तुम्हें बताओ कहाँ है 50 मरतबा नमाज पढ़ना दिन में, 50 औकात में, 50-50 यानी फजर जोहर असर मगरिब इशा, जैसे हम कहते नहीं तो सिर्फ 5 है और भी इसमें 45 मरतबा ऐड कर लो, तो कितनी आसानी है हमारी इस दीन में। और अल्लाह हमसे वही चाहते हैं जो हम कर सकते हैं, और अगर हम बीमार हों या सफ़र में हों तो अल्लाह हमें रियायत देते हैं। तो प्यारे बच्चों ये किस लिए है, ये सब इसलिए है क्योंकि अल्लाह हमें हमसे भी ज़्यादा जानता है और हमसे बहुत मोहब्बत करते हैं। और आज की आयत में वही बात बार बार हम वाजे करने की कोशिश कर रहे हैं। चलो मेरे साथ एक मरतबा फिर कहो वो आयत, युरीदुल्लाहु बिकुमुल युस्र। कहा है मेरे साथ? अच्छा जी, अब एक बार फिर इस आयत का जो दूसरा जुज है, वला युरीदु बिकुमुल उस्र। क्या कहा मैंने? वला युरीदु बिकुमुल उस्र। देखे सिर्फ 2 जुमले हैं, आसान है ना, आसान है, हो जाएंगे आसान। अगर आज ये अल्फाज कहना मुश्किल लगे तो कोई बात नहीं, ये आयत दिल में ज़रा इसको महसूस, आयत को महसूस करो। अल्लाह तो आसानी चाहते हैं ना, बस यही जुमला बार बार कहते जाओगे तो देखोगे एक मरतबा तुम्हारी ज़बान से भी आयत बिला किसी तरद्दुद के, बिला किसी थकावट के आसानी से ये आयत निकल रही है और तुम्हें बड़ा सुकून मिल रहा है। नन्हे दोस्तों, कभी अगर 2 रास्ते हों और एक आसान हो तो याद रखना अल्लाह को आसान रास्ता पसंद है। आज की आयत हमें डराने के लिए नहीं, हमें सुकून देती है कि हाँ आसान ये दीन आसान है, इन आसान रास्तों को इख्तियार करते हुए आ जाओ मेरे करीब। अब चंद लम्हे ज़रा खामोश हो जाओ बच्चों, इस बात को अपने दिल में बसा लो, अल्लाह आसानी चाहते हैं, अल्लाह हमसे मोहब्बत करते हैं और हम अकेले नहीं हैं, वो हमारा सहारा है। और अब हमें सुनने वाले जो प्यारे अम्मी अब्बू हैं, अब ज़रा इस पैगाम को अपने दिल से सुनिए। हम सब ज़िंदगी में आसानी चाहते हैं, हम दुआ करते हैं कि बच्चों की पढ़ाई आसान हो, उनकी ज़िंदगी आसान हो, उनका मुस्तकबिल आसान हो, उनके सफ़र, उनके फ़ैसले सब आसान हो। हम आसानी को पसंद करते हैं, मुश्किल से घबराते हैं, यही वजह है कि हमने अपने बच्चों के नाम भी आसानी और यसर से जुड़े रखते हैं ताकि उनकी ज़िंदगी में आसानी आए ना। कहाँ कोई अपने नाम बच्चों का नाम इस तरह के मुश्किलात के मानी जो होते हैं जिसमें ओवरऑल मौजू ये नहीं है। मौजू तो ये है कि हम ज़रा सोचें, जब हम खुद ज़िंदगी के हर काम में आसानी चाहते हैं तो क्या हम दीन के मामले में बच्चों पर सख्ती करना चाहते हैं? कुरान हमें ये सिखाता है कि अल्लाह की सुन्नत आसानी है, तरबियत में आसानी है, सख्ती नहीं। अगर हम चाहते हैं कि अल्लाह हमारे काम आसान करे तो हमें भी अल्लाह का रास्ता नरमी और तवाजुन से अपनाना होगा। याद रखें प्यारे वालिदैन, जब ज़िंदगी में कोई मामला बहुत मुश्किल लगे तो ख़ुद से ये सवाल कीजिए, क्या मैंने आसानी का रास्ता छोड़ दिया है? अल्लाह का वादा है, जो अल्लाह से डरता है अल्लाह उसके लिए रास्ते आसान कर देता है। अब जब रास्ता आसान नहीं तो उस वक्त हमारे तक्वा पर भी सवाल होता है, तो तक्वा का रास्ता इख्तियार कीजिए, तक्वा अपनाइए, अल्लाह ऐसे ही हमारे रास्ते सब आसान कर देंगे। यकीन रखिए अल्लाह पर कभी इंसान अकेला नहीं होता, हर मुश्किलात के बाद ही आसानी है। और आज के इस प्रोग्राम चूँकि कुरान फॉर किड्स के हवाले से है तो सामिन किराम, जो हमारे हमारी माओ और अब्बुओं से गुजारिश है, हम ये गुजारिश करते हैं कि कुरान को सज़ा न बनाएं, यानी सज़ा के तौर पर बार बार ये कुरान को धमकी के साथ डांट के साथ ये वाली हरकत ना हो हर वक्त इस कुरान को पढ़ने के हवाले से। بچوں کو خوشی خوشی پڑھانے کی کوشش کی جائے، ایسا نہ ہو کہ وہ صرف اگر دین کی بات آئے تو صرف دباؤ اور پریشر ہی کے ساتھ کام ہو رہا ہو، چونکہ محبت سے اگر کوئی کام ہو تو محبت کیا کرتی ہے، عادت بناتی ہے، دباؤ نفرت پیدا کرتا ہے۔ تو آج کی آیت چھوٹی سی آیت ہے، ایک چھوٹا سا بیج ہے جو آہستہ آہستہ ایمان کا مضبوط درخت بن جاتا ہے۔ آج محبت سے لگایا گیا یہ بیج، کل بچوں کے دل میں قرآن کی محبت بنے گا۔ پیارے بچوں، تمہیں مخاطب کیے بغیر تو میں اپنے اس پروگرام کو ختم نہیں کر سکتا۔ اب اس ہفتے کے جو ایک پروگرام ہے قرآن فور کڈز، میرے تو دل یہ چاہتا ہے کہ ہر دن آپ کے مخاطب ہوں اور بچوں کے پروگرام میں وہ جو دلچسپی محسوس کرتا ہوں، لیکن چونکہ یہ طریقہ ہے اور ہفتے میں ایک مرتبہ ہی آپ سے ملتے ہیں، تو اب ہم اپنے پروگرام کے آخری لمحوں میں آپ کو ہم قرآن کا وہ وعدہ، خوبصورت وعدہ یاد دلاتے ہیں کہ مشکل کے ساتھ آسانی ضرور آتی ہے۔ بچوں، اللہ نے ہمیں یہ بھی بتایا کہ ایک مشکل کے مقابلے میں آسانیاں زیادہ ہوتی ہیں، یعنی مشکل ایک ہو تو اللہ آسانی تو کر دیتے ہیں۔ اور ایک بہت پیاری بات یہ بھی ہے بچوں، ذرا دل سے سن لینا، کہ جو انسان دوسروں کے لیے آسانی پیدا کرتا ہے، اللہ اس کے لیے بھی زندگی آسان کر دیتے ہیں۔ تو یہ بات بڑے اور بچوں دونوں کے لیے ہے۔ اگر ہم کسی سے نرمی سے بات کریں، کسی کو معاف کر دیں، کسی کا دل خوش کر دیں، تو اللہ ہم سے اور بھی زیادہ خوش ہو جاتے ہیں۔ تو میرے دوستوں، سامعین کرام، بڑے چھوٹے سب، آج کے اس قسط میں، آج کے اس حلقے میں ہم نے جو سیکھا ہے وہ یہ کہ اللہ ہم سے محبت کرتے ہیں، بہت محبت کرتے ہیں۔ اسلام آسانی کا دین ہے، قرآن دل کو سکون دیتا ہے، اس لیے قرآن سے مت ڈریں، قرآن کو اپنا دوست بنا لیں۔ یہ تو ہمیں تھکانے کے لیے نہیں آیا، یہ تو ہمیں مضبوط بنانے کے لیے آیا ہے۔ اگلے حلقے میں ہم ایک اور قرآنی آیت سیکھیں گے، اور یہ ایک ایک آیت ہمیں زندگی جینے کا ایک نیا خوبصورت طریقہ سکھاتی ہے۔ تب تک میرے بچوں، مسکراتے رہو، امی ابو کی بات سنتے رہو، اور قرآن کو اپنے دل کے قریب رکھو۔ اللہ تمہیں آسانی، خوشی اور سکون عطا فرمائے۔ ساؤنڈ ڈیزائنر شکیب اور مجھے طلحہ اشرف الزمان کو مع السلامہ کہو۔ ہم ملیں گے انشاءاللہ اگلے ہفتے بإذن اللہ تعالی۔ بائے بائے۔
1: قطر کا پہلا دیسی ریڈیو اسٹیشن FM 107، دل سے دیسی۔
2: انسان آسمان سے اس دنیا میں اتارا گیا ہے اور اسے دوبارہ آسمان کی طرف ہی لوٹنا ہے، اس لیے انسان کے رب نے آسمان سے ایک رسی لٹکائی اور فرمایا، سب مل کر اس رسی کو مضبوطی سے تھام لو اور آپس میں تفرقہ نہ ڈالو۔ یہ رسی، یہ حبل متین ہے، قرآن کریم۔ آئیے طلحہ اشرف الزمان کے ساتھ سنیے ایک خاص پروگرام پرلز آف دا قرآن، جہاں ہم تلاش کریں گے قرآن کے وہ موتی جو ہماری زندگی کو سوار دیں۔ ہر ہفتے اتوار سے جمعرات صبح 11 بجے سے صرف FM 107 پر۔
3: دوستوں، ضرورت مندوں کی مدد کرنا ایک اہم اور نوبل کام ہے، لیکن آج کل فراڈسٹرز اس کا فائدہ اٹھا کر لوگوں کو دھوکہ دے رہے ہیں۔ ایسی اسکیم سے بچنے کے لیے ہمیشہ احتیاط برتنا ضروری ہے۔ یہاں کچھ اور ہدایات دی گئی ہیں جو آپ کو فراڈلنٹ ایکٹیویٹیز سے بچانے میں مدد دے سکتی ہیں۔ چیریٹیبل ویب سائٹ کی ویریفیکیشن کریں۔ جب آپ آن لائن چیریٹی دینے کا سوچ رہے ہوں تو انشور کریں کہ جس ویب سائٹ پر آپ چیریٹی دے رہے ہیں وہ آفیشیل اور سیکیور ہو۔ ایسی ویب سائٹس پر https://ہونے چاہیے اور ان کی رجسٹریشن ڈیٹیلز کلیئر ہونی چاہیے۔ دوسرا، اوور دا فون ڈونیشنز۔ اگر آپ کو فون پر چیریٹی دینے کی درخواست ملے تو اس پر شک کریں۔ چیریٹیبل آرگنائزیشن اکثر ڈائریکٹ کالز نہیں کرتی۔ اگر آپ کو کال آتی ہے تو پہلے ان کا ویریفیکیشن کریں۔ تیسرا، سوشل میڈیا ریکویسٹ۔ سوشل میڈیا پلیٹ فارمز پر اکثر فراڈسٹرز اپنی پروفائل بنا کر لوگوں سے پیسے مانگتے ہیں۔ ऐसी रिक्वेस्ट को अवॉइड करें और